सभाको बैठकपछि नै मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले एउटा संवादमेलमा यो विषयमा उल्लेख गर्नुभयो। मन्त्रिसभाले लगायत राष्ट्रिय घाइपथ शाखाको एकजना अतिरिक्त आयुक्त नियुक्तिको सिद्धान्त लिएको छ र पूर्वको लोक निर्माण विभागमा रहेका राष्ट्रिय घाइपथ र भवन विभागको पृथक गर्दै राष्ट्रिय घाइपथ शाखाको काम हेरविचार गर्ने अतिरिक्त आयुक्त नियुक्तिको सिद्धान्त लिएको छ। जलजीवन मिशनको योजनाहरूको रूपायणको निम्ति मन्त्रिसभाले हिजो बीटीसी कार्बी आङ्लङ र डी महासाउ स्वायत्त शासित परिषदसित बुझाबुझीको चुक्तिको तीनवटा खसरा प्रस्तुत गर्दै मुख्यमन्त्रीले जानकारी दिनुभएको छ। राज्य मन्त्रिसभाले मधुपुर सत्रमा महिनामारी 1,00,000 रुपियाँ गरी प्रदान र आसाम रेजिमेन्टको आन्तगाँथनीको निम्ति 10,00,000,000 रुपियाँ प्रदानको अनुमोदन जनाएका छन्। केन्द्रीय बन्दर जहाज चलाचल र जलपथ मन्त्री सर्वानन्द सोनोवालले आज डिब्रुगढको बोगीबिल टर्मिनलदेखि दिउँसोको 11 बजी पहिलो अन्तर्राष्ट्रिय मालवाही जहाजको यात्रा शुभारम्भ गर्नुभएको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले भार्चुअल व्यवस्थाद्वारा कार्यक्रमको मुख्य अतिथिको रूपमा भाग लिनुभएको छ र नामरूपको असम पेट्रो केमिकल लिमिटेडदेखि मिथानल बोकेर ल्याउने दुईटा मालवाही जहाजको बोगीबिलदेखि बङ्गलादेश ढाकाको पानगाउँ बन्दरमा यात्रा गर्नेछन्। हाम्रा डिब्रुगढका संवाददाताले जनाएको अनुसार प्रत्येक जहाजमा 27 रुपियाँ गरी कन्टेनर रहनेछन् र साथै मुठ 1,800 टन मिथानल लिएर जाइनेछ। राज्यको स्वास्थ्य खण्डको विकासको यात्रा नयाँ संयोजनको रूपमा आज बङ्गाल चिकित्सा महाविद्यालय र अस्पताल खुला गरिनेछ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माको जिल्लाको मास गाउँमा स्थापन रहेको यो चिकित्सा महाविद्यालय उद्बोधन गर्नुभएको छ र स्वास्थ्य परिवार कल्याण मन्त्रालयको अनुमोदनद्वारा 611 करोड रुपियाँ व्ययले निर्माण भएको यो चिकित्सा महाविद्यालयको 100 एमबिबिएस आसनले राज्यको 15 चिकित्सा महाविद्यालयको रूपमा स्वीकृति प्राप्त गरेको छ। आजको कार्यक्रममा मुख्यमन्त्रीले 50 करोड रुपियाँको व्ययको सापेक्षले निर्माण भएको जिल्ला आयुक्त कार्यालय र अरू केहीवटा प्रकल्प उद्बोधन गर्नुभएको छ। यसभित्र अभयापुरी खोरा गाउँ कासारीपारा आदर्श आवासीय विद्यालय तुलुङिया पण्डित दीनदयाल उपाध्याय आदर्श महाविद्यालयको आन्तगाँथनी उन्नयन र सृजनग्राम रघुनाथ विग्रह मन्दिरको 17 र वीरझरा चाय बागिचाको आदर्श महाविद्यालय रहेका छन्। दक्षिण सालमा र मानकासर जिल्लामा भारत बङ्गलादेश सीमानावर्ती देवान आल्गासर इलाकामा गोरुको चोराङ सर्वराको विरुद्धमा आरक्षीले हिजो अभियान चलाउँदा समयमा सर्वराकारी आक्रमणको एकजना कनिष्ठ बल आहत हुँदछन् र घटनाको पछि नै हुक्सर आरक्षीले 9 मानिसलाई गिरफ्तार गर्दछन्। नगाउँ लोकसभा समष्टिको उपचुनावको भोटदान भोलि अनुष्ठित हुनेछ र समष्टिको 19,02,000 मतदाताले आफ्नो मतदान साब्यस्त गर्ने सुविधा प्राप्त गर्नेछन् र यसमा 9,58,549 पुरुष र 9,43,300 महिला मतदाता रहनेछन्। 2,307 मतदान केन्द्रमा सठिक रूपमा मतदानको निम्ति प्रशासनले चाहिने प्रस्तुति सम्पन्न गरेका छन् र नगाउँ संसदीय समष्टिको 8 विधायकको समष्टि धिङ रूपहीघाट सामगुरी नगाउँ बटद्रुवा रहा र मरिगाउँ जिल्लाको जागिरोड मरिगाउँ र लाहोरीघाटमा सम्पूर्ण रूपमा चुनाव अनुष्ठित गर्नको निम्ति प्रशासनले 203 सेक्टर विषय र 53 जनरल विषय नियोग गरेका छन्। बीटीसी नागरीजुली परिषद समष्टिको विभिन्न ठाउँमा जोगाजोग व्यवस्था र अन्तर्गाथनी उन्नयनको अंशको रूपमा हिजो 11 नवनिर्मित कालभर्ट खुला भएको छ। गोरेश्वर विधायक भिक्टर कुमार दास र बीटीसी कार्यवाही सदस्य लक्ष्मी दास यो कार्यसूचीमा उपस्थित रहेका छन्। 15 वित्तीय आयोगको अनुष्ठानमा यो बीटीसी सरकारको पुँजीले यो कालभर्टहरू निर्माण गरिएको हो। कालभर्ट निर्माणको कारणले अञ्चलको सडक सुगम र जनसाधारणको लामो यातायातको समस्या समाप्त हुनेछ भन्दै विधायकज्यूले आशा प्रकाश गर्नुभएको छ। 2 धेरै समयभरि रोमाञ्चक प्रतिद्वन्द्वीताद्वारा जापानमा अनुष्ठित एसियन गेम्सको हिजो समाप्त भएको छ र एसियन ओलम्पिक परिषदको अध्यक्षले आनुष्ठानिक रूपमा यो क्रीडा समाप्त घोषणा गर्दछन्। खेलाडीहरूको कुशकावाज र 230 काटारको डोहामा हुने एसियन गेम्स आयोजित समितिको प्रतिनिधि शाखा हस्तान्तर लगायत परम्परागत प्रक्रिया समाप्त कार्यक्रम सम्पन्न भएको छ। सुन्दर समाचार आजलाई पूरा भयो।

0: नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबौ शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेबको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। श्रोताबिन, समयले स्टुडियोहरू अनुसार 3:21 र 22 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्री र भास्कर दाहालले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ रोजगार समाचार, पाठ गर्नुहुँदैछ भास्कर दाहालले।
1: रेलवे रिक्रुटमेन्ट बोर्डले 560 वटा पारामेडिकल पदको निम्ति आवेदन पत्र मागेको छ। पदहरू रहेका छन् नर्सिङ सुपरिन्टेन्डेन्टका 365 वटा, डायलिसिस टेक्निसियनको एउटा पद, हेल्थ र मलेरिया इन्सपेक्टरको ग्रेड टूका 43 वटा पद, अडियोलोजिस्ट र स्पिच थेरापिस्टको एउटा पद, फार्मासिस्ट इन्टिग्रेटको 118 वटा, रेडियोग्राफरका, एक्सरे टेक्निसियनका 25 वटा, इसिजी टेक्निसियनका 4 वटा, ओप्टोमेट्रिक्सका 2 वटा पद र लेबोरेटरी एसिस्टेन्टका ग्रेड टूका 31 वटा पद रहेका छन्। अधिक जानकारी र आवेदनको निम्ति वेबसाइट indianrailways.gov.in। आवेदनको अन्तिम मिति हो 14 अक्टोबर। भारत सरकारको विभिन्न विभागमा खाली भएका विभिन्न शाखाका 480 वटा इन्जिनियर पदपूर्तिको निम्ति इन्जिनियरिङ सर्भिस एक्जामिनेसन 2027 यो परीक्षाको आयोजन गरिएको छ। प्रार्थी सिभिल, मेकानिकल, इलेक्ट्रिकल अथवा इलेक्ट्रोनिक्स एन्ड टेलिकम्युनिकेसन इन्जिनियरिङ शाखाको ग्रेजुएट हुनुपर्नेछ। प्रार्थीको उमेर 21 वर्षदेखि 30 वर्षभित्र हुनुपर्नेछ। अधिक जानकारी र आवेदनको निम्ति वेबसाइट upsc.gov.in। आवेदनको अन्तिम मिति हो 6 अक्टोबर, यानि भोलि। कर्मचारी चयन आयोगले 2536 वटा लोअर डिभिजनल क्लार्क, जुनियर सेक्रेटेरिएट एसिस्टेन्ट र डाटा इन्ट्री अपरेटरको पदमा नियुक्तिको निम्ति प्रार्थी छनौटको उद्देश्यले कम्बाइन्ड हायर सेकेन्डरी लेभल एक्जामिनेसन 2026 यो परीक्षाको आयोजन गरेको छ। प्रार्थी उच्चतर माध्यमिक परीक्षामा उत्तीर्ण भएको हुनुपर्नेछ। प्रार्थीको उमेर 18 वर्षदेखि 27 वर्षभित्र हुनुपर्नेछ। अधिक जानकारी र आवेदनको निम्ति वेबसाइट ssc.nic.in। आवेदनको अन्तिम मिति हो 7 अक्टोबर, यानि पर्सि। असम भूमिलेख्य र जरिप अधिकर्ताको कार्यालयले 579 वटा ल्यान्ड रेकर्ड एसिस्टेन्ट पदको निम्ति आवेदन पत्र मागेको छ। तनखा प्रत्येक महिना 14,000 रुपियाँदेखि 70,000 रुपियाँसम्म, साथै 6,200 रुपियाँ ग्रेड पे सहित अन्यान्य सुविधाहरू पनि उपलब्ध हुनेछ। प्रार्थी रेकर्डर सर्टिफिकेट क्लास कोर्स प्रशिक्षण भएको हुनुपर्नेछ। प्रार्थीको उमेर 21 वर्षदेखि 40 वर्षभित्र हुनुपर्नेछ। अधिक जानकारी र आवेदनको निम्ति वेबसाइट dlrs.assam.gov.in। आवेदनको अन्तिम मिति हो 21 अक्टोबर। सुन्दै हुनुहुन्थ्यो रोजगार समाचार, पुरा भयो।
0: श्रोताबिन, आज यस विशेष अवसरमा हामी एउटा अत्यन्त सम्मानित तर महत्त्वपूर्ण विषयमा चर्चा गर्नेछौँ, विश्व शिक्षक दिवस। हरेक वर्ष अक्टोबरको 5 तारिक दिनभरि विश्व शिक्षक दिवस मनाइन्छ। यो दिन शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउन र शिक्षकहरूको सम्मान तथा उनीहरूको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्ने विशेष दिन हो। शिक्षक केवल किताब पाठ पढाउने व्यक्तिको मात्र होइन, शिक्षक भनेका विद्यार्थी जीवनलाई सही दिशा देखाउने मार्गदर्शन हुन्। एउटा राम्रो शिक्षकले विद्यार्थीलाई ज्ञान मात्र दिँदैन, उसमा अनुशासन, आत्मविश्वास र नैतिकता, जिम्मेवारी र मानवताको भावना पनि विकास गराउँछ। हामीले जीवनमा पहिले

0: सर सिकाउने देखि लिएर भविष्यमा बाटो देखाउने सम्म शिक्षकको महत्वपूर्ण भूमिका देख्न सक्छौं। विद्यालयमा शिक्षकले विद्यार्थीलाई पढाउने तर उनीहरूले प्रभाव विद्यालयको चार पर्खाल भन्दा धेरै परसम्म पुग्छ। हाम्रो समाजमा आज हामी विभिन्न क्षेत्रमा सफल भएका डाक्टर, इन्जिनियर, कलाकार, वैज्ञानिक, प्रशासनिक अधिकारी, व्यवसायी तथा अन्य पेसाकर्मी देख्छौं। उनीहरूको सफलताको यात्रामा कुनै न कुनै शिक्षकको योगदान अवश्य रहेको हुन्छ। त्यसैले शिक्षकको सम्मान गर्नु भनेको केवल एउटा व्यक्ति सम्मान गर्नु होइन, ज्ञान, शिक्षा र भविष्यको सम्मान गर्नु हो। विश्व शिक्षक दिवसले हामीलाई शिक्षकहरूको अधिकार, जिम्मेवारी, चुनौती र शिक्षाको गुणस्तरमा विषयमा पनि सोच्न प्रेरित गर्छ। शिक्षकले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नुपर्छ भने समाज र सरकारले पनि शिक्षकलाई सम्मानजनक वातावरण र आवश्यक स्रोत साधन र उचित अवसर उपलब्ध गराउनुपर्छ। यो अवसरमा हामीले सबैले आफ्ना शिक्षकहरूप्रति सम्मान र कृतज्ञता व्यक्त गरौँ। आफूलाई ज्ञान, प्रेरणा, मार्गदर्शन दिने शिक्षकलाई सम्झौँ र उहाँहरूले दिएको शिक्षालाई आफ्नो जीवनमा व्यवहारमा उतार्ने प्रयास गरौँ। अन्त्यमा विश्वका सम्पूर्ण शिक्षकहरूमा विश्व शिक्षक दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु। शिक्षकले ज्ञानको दीप प्रज्वलित गर्दछन्, विद्यार्थीले त्यो प्रकाशलाई अगाडि बढाउँछ। एउटा शिक्षकले एउटा विद्यार्थीको जीवन परिवर्तन गर्न सक्छ र एउटा विद्यार्थीको परिवर्तन सिंह समाजको भविष्य परिवर्तन गर्न सक्छ। त्यसैले शिक्षालाई सम्मान गरौँ, शिक्षालाई महत्त्व दिउँ र ज्ञानको प्रकाशलाई पुस्तौ पुस्तौसम्म फैलाउँदै जाउँ। श्रोताबिन, आज विश्व शिक्षक दिवसबारे यति नै।
1: प्रस्तुत छ आजको वार्ताको कार्यक्रम। वार्ताको कार्यक्रम अन्तर्गत सुन्नुहोस् पूर्व प्रसारित यो वार्ता, पारम्परिक नेपाली साङ्गीतिक वाद्यजन्त्रहरू शीर्षकमा। वार्ताकार हुनुहुन्छ कालीप्रसाद शर्मा।
2: नेपाली लोकबाजा। नेपाली जाति विभिन्न जातहरूको एउटा सुन्दर फुलबारी हो। विभिन्न जातमा आफ्नै रीतिरिवाज, रहन सहन आदि भए पनि जम्मै जातहरूले नेपाली जातिको